गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा गुरु वा